0: और कहा करते थे कि भला जब हम मर गए और मिट्टी हो गए और हड्डियां ही हड्डियां रह गए तो क्या हमें फिर उठना होगा। और क्या हमारे बाप दादा को भी?
1: قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
0: कह दो कि बेशक पहले और पिछले
1: لَمَجْمُوعُونَ إِلَى مِيقَاتِ يَوْمٍ مَعْلُومٍ
0: सब एक रोज़े मुकर्रर के वक्त पर जमा किए जाएंगे।
1: ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ
0: फिर तुम झुटलाने वाले गुमराहो
1: لَآكِلُونَ مِن شَجَرٍ مِن زَقُّومٍ
0: थोहर के दरख्त खाओगे
1: فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
0: और उसी से पेट भरोगे
1: فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ
0: और उस पर खौलता हुआ पानी पियोगे
1: فَشَارِبُونَ شُرْبَ الْهِيمِ
0: और पियोगे भी इस तरह जैसे प्यासे ऊंट पीते हैं।
1: هَذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ
0: जजा के दिन ये उनकी ज़ियाफ़त होगी।
1: نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ
0: हमने तुमको पहली बार भी तो पैदा किया है तो तुम दोबारा उठने को क्यों सच नहीं समझते।
1: أَفَرَأَيْتُم مَّا تُمْنُونَ
0: देखो तो कि जिस नुत्फे को तुम औरतों के रहम में डालते हो
1: أَأَنتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ
0: क्या तुम उससे इंसान को बनाते हो या हम बनाते हैं।
1: نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ
0: हमने तुम में मरना ठहरा दिया है और हम इस बात से आजिज नहीं।
1: عَلَىٰ أَن نُبَدِّلَ أَمْثَالَكُمْ وَنُنشِئَكُمْ فِي مَا لَا تَعْلَمُونَ
0: कि तुम्हारी तरह के और लोग तुम्हारी जगह ले आएं और तुमको ऐसे जहान में जिसको तुम नहीं जानते पैदा कर दें।
1: وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ
0: और तुमने पहली पैदाइश तो जान ही ली है फिर तुम सोचते क्यों नहीं।
1: أَفَرَأَيْتُم مَّا تَحْرُثُونَ
0: भला देखो तो कि जो कुछ तुम बोते हो।
1: أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ
0: तो क्या तुम उसे उगाते हो या हम उगाते हैं।
1: لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ
0: अगर हम चाहें तो उसे चूरा चूरा कर दें और तुम बातें बनाते रह जाओ।
1: इन्ना लमुरमून
0: के हाय हम तो मुफ्त तावान में फंस गए।
1: बल नहनु महरूमून
0: बल्कि हम हैं ही बेनसीब।
1: अफरअईतुमुल मा अल्लजी तशरबून
0: भला देखो तो कि जो पानी तुम पीते हो।
1: أأنتم أنزلتموه من المزن أم نحن المنزلون
0: क्या तुमने उसको बादल से नाजिल किया है या हम नाजिल करते हैं।
1: لو نشاء جعلناه أجاجا فلولا تشكرون
0: अगर हम चाहें तो हम उसे खारी कर दें फिर तुम शुक्र क्यों नहीं करते।
1: أفرأيتمُ النَّارَ الَّتِي تُورُونَ
0: भला देखो तो जो आग तुम दरख्त से निकालते हो।
1: तुम अंशतुम शजरतहा अम नहनुल मुंशिऊन
0: क्या तुमने उसके दरख्त को पैदा किया है या हम पैदा करते हैं।
1: नहनु जअलनाहा तज़किरतन व मताअन लिल मुक़वीन
0: हमने उसे याद दिलाने और मुसाफिरों के बरतने को बनाया है।
1: फसब्बिह बिस्मि रब्बिकल अज़ीम
0: तो तुम अपने परवरदिगार बुजुर्ग के नाम की तस्बीह करो।
1: फला उक़सिमु बिमवाक़िअन नुजूम
0: हमें तारों की मंजिलों की कसम।
1: وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ
0: اور اگر تم سمجھو تو یہ بڑی قسم ہے۔
1: إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ
0: کہ یہ بڑے رتبے کا قرآن ہے۔
1: فِي كِتَابٍ مَكْنُونٍ
0: جو کتاب محفوظ میں لکھا ہوا ہے۔
1: لَا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ
0: इसको वही हाथ लगाते हैं जो पाक हैं।
1: तंजील मिन रब्बिल आलमीन,
0: परवरदिगार आलम की तरफ से उतारा गया है।
1: अफबिहाज़ल हदीस अंतुम मुदहिनून,
0: क्या तुम इस कलाम से इनकार करते हो।
1: وتجعلون رزقكم انكم تكذبون,
0: اور اپنا وظیفہ یہ بناتے ہو کہ اسے جھٹلاتے ہو۔
1: فلولا اذا بلغت الحلقوم,
0: بھلا جب روح گلے میں آ پہنچتی ہے۔
1: وانتم حينئذ تنظرون,
0: اور تم اس وقت کی حالت کو دیکھا کرتے ہو۔
1: ونحن اقرب الیہ منکم ولکن لا تبصرون,
0: اور ہم اس مرنے والے سے تم سے بھی زیادہ نزدیک ہوتے ہیں لیکن تم کو نظر نہیں آتے۔
1: فلولا ان کنتم غیر مدینین,
0: بس اگر تم کسی کے بس میں نہیں ہو۔
1: ترجعونها ان کنتم صادقین,
0: تو اگر سچے ہو تو روح کو پھیر کیوں نہیں لیتے۔
1: فاما ان کان من المقربین,
0: پھر اگر وہ اللہ کے مقربوں میں سے ہے۔
1: فروح وریحان وجنة نعیم,
0: تو اس کے لیے آرام اور خوشبو اور پھول اور نعمت کے باغ ہیں۔
1: وَأَمَّا إِن كَانَ مِنْ أَصْحَابِ الْيَمِينَ,
0: اور اگر وہ دائیں ہاتھ والوں میں سے ہے۔
1: فَسَلَامٌ لَكَ مِنْ أَصْحَابِ الْيَمِينَ,
0: تو کہا جائے گا کہ تجھ پر داہنے ہاتھ والوں کی طرف سے سلام۔
1: وَأَمَّا

0: Coming up next, 101 News Headlines. News Headlines.
1: 7 बजे हैं. अस्सलामुअलैकुम. आज जुमेरात है, रबीउल सानी की 11 और सितंबर की 24 तारीख. ये रेडियो पाकिस्तान है. समरा यूसुफ से खबरें सुनिए. अहम खबरों का खुलासा. वज़ीर-ए-आज़म ने मईशत को मजबूत बनाने के लिए इस्लाहात का अमल जारी रखने और ढांचा जाती इकदामात आगे बढ़ाने के पाकिस्तान के अज़्म का इआदा किया है. पाकिस्तान और यूरोपीय यूनियन ने मुख्तलिफ शोबों में दो तरफा ताल्लुकात के तमाम पहलुओं का जायजा लिया है. नायब वज़ीर आज़म और वज़ीर खारजा ने न्यूयॉर्क में किर्गिज़िस्तान के वज़ीर खारजा से मुलाकात में दो तरफा ताल्लुकात और इलाकाई सूरत हाल पर तबादले ख्याल किया है. सिक्योरिटी फोर्सेज ने बलोचिस्तान के मुख्तलिफ इलाकों में फितनतुल ख्वारिज और फितनतुल हिंदुस्तान से ताल्लुक रखने वाले 19 दहशतगर्दों को हलाक कर दिया है. आज़ाद जम्मू कश्मीर के सदर के इंतखाब के लिए पोलिंग आज एजे के कानून साज असम्बली मुजफ्फराबाद में होगी. और जापान में एशियाई खेलों के हॉकी टूर्नामेंट में आज पाकिस्तान का मुकाबला चीन से होगा. और अब खबरों की तफसील. वज़ीर आज़म शहबाज शरीफ ने मईशत को मजबूत बनाने के लिए इस्लाहात का अमल जारी रखने और ढांचा जाती इकदामात आगे बढ़ाने के पाकिस्तान के अज़्म का इआदा किया है. वो न्यूयॉर्क में बैन अल-अक़वामी मालियाती फंड की मैनेजिंग डायरेक्टर क्रिस्टालिना जॉर्जीवा से गुफ्तगू कर रहे थे, जिन्होंने अक़वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर उनसे मुलाकात की. वज़ीर आज़म ने पाकिस्तान की मईशत के लिए IMF के मुसलसल तआवुन को सराहा. उधर बैन अल-अक़वामी मालियाती फंड की मैनेजिंग डायरेक्टर क्रिस्टालिना जॉर्जीवा ने कहा है कि पाकिस्तान की जानिब से माशी इस्लाहात पर अमल दरामद से इक्तिसादी इस्तेहकाम बरकरार रखने, सरमायाकारों का एतमाद बहाल करने और आलमी मंडी तक दोबारा रसाई हासिल करने में मदद मिली है. सोशल मीडिया एक्स पर एक पोस्ट में उन्होंने कहा कि पाकिस्तान में इस्लाहात का तसलसल इक्तिसादी शरह नमू में इजाफे और अवाम की जिंदगियों में बेहतरी लाने में मावन साबित होगा. वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने यूरोपीय यूनियन के साथ वसीउल बुनियाद शराकत दारी को मजीद मजबूत बनाने के अज़्म का इआदा किया है. वो न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर यूरोपीय काउंसिल के सदर एंटोनियो लुइस सांतोस दा कोस्टा और यूरोपीय कमीशन के सदर उर्सुला गर्टरूड वॉन डेर लेयन से गुफ्तगू कर रहे थे. फरीकैन ने पाकिस्तान और यूरोपीय यूनियन के दरमियान मुख्तलिफ शोबों में ताल्लुकात के तमाम पहलुओं का जायजा लिया और आला सतह के तबादलों और रवाबित में पेशरफ्त पर इत्मीनान का इजहार किया. वज़ीर आज़म शहबाज शरीफ ने शाम की खुदमुख्तारी, इत्तेहाद, इलाकाई सालमियत और सियासी आज़ादी के लिए पाकिस्तान की हिमायत का इआदा किया है. वो न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर शाम के सदर अहमद अशराह से गुफ्तगू कर रहे थे. वज़ीर आज़म ने कौमी इस्तेहकाम, इत्तेहाद, अमन और माशी बहाली की कोशिशों में शाम की अवाम के लिए नेक ख्वाहिशात का भी इजहार किया. वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने तरक्की के हक से मुतालिक बैन अल-अक़वामी माहिदे पर जल्द अमल दरामद पर जोर दिया है. अक़वामे मुत्तहिदा के हेडक्वार्टर्स में तरक्की के हक से मुतालिक एलामिये की 40वीं सालगिरह के मौके पर आला सतह के एक इजलास से खिताब करते हुए उन्होंने जोर दिया कि हर फर्द बेहतर मुस्तकबिल के हुसूल का हक रखता है. नायब वज़ीर आज़म और वज़ीर खारजा इसहाक़ डार ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर गोजेमाला के वज़ीर खारजा कार्लोस रामीरो मार्टिनीज अल्वारादो से मुलाकात की. मुलाकात के दौरान दोनों वज़ीर खारजा ने पाकिस्तान और गोजेमाला के दरमियान दोस्ताना और खुशगवार ताल्लुकात की तौसीक की. गोजेमाला के वज़ीर खारजा ने इलाकाई अमन और इस्तेहकाम के लिए सिफारती और सालिसी की कोशिशों में पाकिस्तान के तामीरी किरदार को सराहा. नायब वज़ीर आज़म और वज़ीर खारजा मोहम्मद इसहाक़ डार ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर किर्गिज़िस्तान के वज़ीर खारजा जेनबेक क़ात और इलाकाई सूरत हाल पर तबादला ख्याल किया. صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے پاکستان کی بین الاقوامی ذمہ داریوں کے مطابق بحری سلامتی، تحفظ اور ضابطۂ کار کی نگرانی مضبوط بنانے کے عزم کا اعادہ کیا ہے۔ آج عالمی یوم بحری امور کے موقع پر اپنے الگ الگ پیغامات میں انہوں نے پاکستان کے بحری جہازوں کے عملے اور بحری شعبے سے وابستہ تمام ماہرین کو ملکی معیشت اور بین الاقوامی تجارت میں ان کی خدمات پر خراج تحسین پیش کیا۔ پاکستان اور بنگلہ دیش نے دو طرفہ روابط کو مضبوط بنانے اور علاقائی استحکام میں کردار ادا کرنے کی ضرورت پر زور دیا ہے۔ روم میں خوراک اور زراعت کی بین الاقوامی تنظیم کے زیر اہتمام عالمی کانفرنس برائے زرعی و غذائی نظام کے موقع پر یہ اتفاق رائے وزیر قومی غذائی تحفظ رانا ترمیل حسین اور بنگلہ دیش کے وزیر ماحولیات، جنگلات اور موسمیاتی تبدیلی عبدالاوال منٹو کے درمیان ملاقات میں ہوا۔ ملاقات میں اس بات پر زور دیا گیا کہ ماحولیاتی صحت کے شعبے میں قریبی تعاون سے کاشتکاروں کی موسمیاتی و ماحولیاتی خطرات سے نمٹنے کی صلاحیت بہتر بنائی جا سکتی ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ سیکیورٹی فورسز نے بلوچستان کے مختلف علاقوں میں بھارتی حمایت یافتہ فتنت الخوارج اور فتنت الہندوستان سے تعلق رکھنے والے 19 دہشت گردوں کو ہلاک کر دیا ہے۔ آئی ایس پی آر کے مطابق سیکیورٹی فورسز نے ضلع کوئٹہ کے شوان کے علاقے میں دہشت گردوں کے متعدد ٹھکانوں کا صفایا کرنے کے لیے آپریشن کیا، جس کے دوران شدید فائرنگ کے تبادلے میں بھارتی سرپرستی میں سرگرم 13 دہشت گرد مارے گئے۔ گزشتہ دو روز کے دوران ہونے والی الگ الگ جھڑپوں میں سیکیورٹی فورسز نے کیچ اور کوئٹہ میں خفیہ اطلاعات کی بنیاد پر کارروائیوں میں مزید 6 دہشت گردوں کو ہلاک کر دیا۔ فائرنگ کے تبادلے میں صوبے دار محمد جمیل نے فرض کی ادائیگی کے دوران جامع شہادت نوش کیا۔ صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے بلوچستان میں دہشت گردوں کے خلاف کامیاب کارروائیوں پر سیکیورٹی فورسز کو سراہا ہے۔ انہوں نے اپنے الگ الگ پیغامات میں مادر وطن کے دفاع کے لیے اپنی جان کا نذرانہ پیش کرنے پر صوبے دار محمد جمیل شہید کو زبردست خراج عقیدت پیش کیا۔ وزیر اعظم کے سیاسی امور کے مشیر رانا ثناءاللہ نے پاکستان تحریک انصاف پر زور دیا ہے کہ معاملات کے حل کے لیے سیاسی مکالمے کی راہ اختیار کی جائے۔ ایک نجی ٹی وی چینل سے گفتگو کرتے ہوئے انہوں نے کہا کہ پرامن احتجاج آئینی حق ہے، تاہم اسے وفاقی دارالحکومت پر حملے کے کسی خفیہ ایجنڈے کا حصہ نہیں بنانا چاہیے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کی ہے۔ وزارت پیٹرولیم کے اعلامیے کے مطابق ہائی سپیڈ ڈیزل کی قیمت میں 4.21 روپے فی لیٹر کمی کی گئی، جس کے بعد اس کی نئی قیمت 414.75 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرول کی قیمت میں 1.93 روپے فی لیٹر کمی کے بعد اس کی نئی قیمت 390.12 روپے فی لیٹر مقرر کی گئی ہے۔ پاکستان میں سعودی عرب کے ناظم الامور نائف بن ملاف کے پاکستان کے ساتھ تزویراتی شراکت داری مزید مضبوط بنانے کے سعودی عرب کے عزم کا اعادہ کیا ہے۔ وہ اسلام آباد میں سعودی عرب کے 96 قومی دن کے موقع پر منعقدہ استقبالیہ سے خطاب کر رہے تھے۔ مکہ مشترکہ دفاعی معاہدے کا حوالہ دیتے ہوئے انہوں نے اس سے برادر ممالک کے درمیان یکجہتی مضبوط بنانے کی جانب ایک اہم قدم قرار دیا۔ آزاد جموں کشمیر کے صدر کے لیے انتخاب آج اے جے کے قانون ساز اسمبلی مظفر آباد میں ہوگا۔ آزاد جموں کشمیر الیکشن کمیشن کے مطابق پاکستان مسلم لیگ نون کے محمد نجیب نقی خان اور پاکستان پیپلز پارٹی کے چوہدری لطیف اکبر مد مقابل ہیں۔ امریکہ اور چین نے تجارتی معاہدے میں جنوری تک توسیع پر اتفاق کیا ہے۔ چینی نائب وزیر اعظم ہیلی فنگ سے ملاقات کے بعد فاکس نیوز سے گفتگو کرتے ہوئے امریکی وزیر خزانہ سکاٹ پیسنٹ نے کہا کہ معاہدے کی مدت 10 نومبر کو ختم ہونا تھی۔ چینی صدر شی جن پنگ بھی امریکہ کے 3 روزہ دورے پر واشنگٹن میں ہیں۔ جاپان میں ایشیائی کھیلوں کے ہاکی ٹورنامنٹ میں آج پاکستان کا مقابلہ چین سے ہوگا۔ میچ دوپہر 3 بجے شروع ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم زیادہ تر گرم اور خشک رہے گا۔ تاہم خیبر پختونخوا، کشمیر اور خطہ پوٹھوار کے علاقوں میں مطلع جزوی ابرآلود رہنے اور شام اور رات کے اوقات کے دوران بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آسب ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 23 ڈگری سینٹی گریڈ، لاہور 27، کراچی 28، پشاور 26، کوئٹہ 16، گلگت 15، مری 13 اور مظفر آباد 19 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیش گوئی کے مطابق جموں، پلوامہ، اننت ناگ، شوپیاں، بارہ مولہ میں مطلع جزوی ابرآلود رہنے اور کہیں کہیں تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے، جبکہ سری نگر اور لہ میں موسم جزوی ابرآلود اور خشک رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ 13 ڈگری سینٹی گریڈ، جموں 24، لہ 4، اننت ناگ 14 اور شوپیاں 12 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ radio.gov.pk پر۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: فور لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آر، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

0: السلام علیکم. آواز کس دنیا میں جن سماعتوں سے میرے الفاظ ٹکراتے ہیں اس یقین کے ساتھ کہ آج کا دن آپ نے بہت ہی آسان طریقے سے مکمل کیا ہوگا. ایف ایم 101 ریڈیو پاکستان کے لاہور اسٹوڈیو سے آپ سن رہے ہیں نائٹ تھراپی ود آر جے ڈاکس, جس میں آپ کا میرا ساتھ ہوتا ہے جی بدھ جمعرات کی شام 12 بجے تک. اور ابھی وقت ہو چکا ہے 10:36, 24 ستمبر 2026 کا سر, اور اسٹوڈیو میں پہنچا ہوں. میرے سامنے کافی زیادہ یہاں پہ جوان موجود ہیں جنہیں دیکھ کے میں پریشان ہو گیا ہوں. 2, 3, 4, 5, 6 ماشاء اللہ. میں سوچ رہا ہوں میں نہ ریزائن کر دواں, ہوں انہوں نے مائک دے دی. پہلے میں حیران ہو گیا, پھر پریشان ہو گیا, انے بڑے بندے. بہرحال چلے ایونچولی انہوں نے ہی آنا. آج کل آنے والے وقت میں ہے تو مستقبل انہیں کا, آنا تو انہوں نے ہی ہے. سو جی آغاز گفتگو ہے انہی الفاظ کے ساتھ کہ غصہ کرنا بہت اچھی عادت ہوتی ہے, غصہ کرتے رہنا چاہیے انسان کو, اور غصہ کرنے کے بعد اگر اس کا احساس ہو جائے تو یہ اچھی عادت ہے, ورنہ نہیں ہے. اور غصے میں انسان بہت کچھ ایسا بول جاتا جس میں زبان آپ کی بے قابو ہو جاتی ہے, اور بے قابو ہو کے بڑے عجیب عجیب قسم کی باتیں کرنا شروع کرتے ہیں. کبھی کبھی میں ریورس انجینئرنگ کے پوائنٹ آف ویو سے چیزوں کو دیکھتا ہوں نا, پھر اس طرح کے جملے بولتا ہوں جس طرح کا بھی میں نے کہا غصہ کرنا بہت اچھی عادت ہے. ہے نہیں ایکچولی, بٹ ان ادر وے اگر ہم دیکھیں, جو چیز بھی اس دنیا میں ہے, کچھ بھی ہے, وہ ایموشنز کی شکل میں موجود ہے یا فزیکلی ایگزسٹ کرتی ہے, وہ کوئی نہ کوئی بینیفٹ دے کے جاتی ہے. When you do something wrong, you learn about it. کہ یار اچھا یہ غلط تھا. جب غصہ کرتے ہیں اس میں آپ چیزیں سیکھتے ہیں کہ یہاں یہاں میری زبان بے قابو ہوئی, میرا جسم بے اختیار ہوا, میرے فیل جو مجھ سے سرزد ہوئے وہ بھی غلط تھے, اور کہاں میں نے کسی کو بے وجہ نقصان پہنچایا اور کہاں خود کو نقصان پہنچایا. تو بہت کچھ انسان سیکھتا ہے, بہت ساری باتیں سیکھتا ہے ہر فیل کے کرنے سے. بات ہے صرف اس کی کہ آپ جو بھی کام کریں رات میں کوشش یہ کریں کہ سونے سے پہلے ایک دفعہ اپنا وہ پنجابی چکیدہ نتارا کر لینا چاہیے, کتھارسس کرنا جسے ہم کہتے ہیں انگریزی میں, اور دنیا انگریزی کو ذرا بہتر انداز میں سمجھ لیتی ہے آج کل. کتھارسس کر لینا چاہیے, بیٹھ کے پورے دن میں کیا کھویا, کیا پایا, کیا کیا, کیا نہیں کیا, اور کیا کرنا چاہیے تھا, اس کو ایک دفعہ ایویلیویٹ کر کے اگر سوئیں تو چیزیں کافی زیادہ امپروو ہونا شروع ہو جاتی ہیں آپ کی لائف میں. میری لائف میں بھی ہوتی ہیں, جس دن میں کر کے سوؤں اگلے دن کافی زیادہ طبیعت بہتر ہوئی ہوتی ہے. اینچ کرنا اینچ کرنا, پھر میں اپنے آپ کو بتاتا ہوں روز کے تھاسز نہیں کرنا میں اچھا ہی نہ بن جاؤں کہیں. تو یہ بھی ایک پریشانی کی بات لگتی ہے کبھی کبھی مجھے, لیکن یہ اچھی چیز ہے تھاسز کرنا. اور میرا سلام عقیدت ہے اپنے تمام تر فوجی بھائیوں کے لیے جو وطن عزیز کی حفاظت پر معمور ہے, جو جہاں پر بھی جس طرح سے بھی ڈیوٹی انجام دیتا. سلام عقیدت ہے, محبت بھرا پیغام ہے, اور دعا ہے خالق کائنات سے کہ آپ لوگوں کی موجودگی سے آپ کے گھر والوں کی آنکھیں اسی طرح سے ٹھنڈی رہیں, آپ کو دیکھ کے ہنستے رہیں, مسکراتے رہیں, آپ کا ذکر کرتے رہیں, کہ آپ جہاں پر بھی ہیں جس طرح سے ان کا سر فخر سے بلند ہوتا ہے اسی طرح سے ہمارے بھی سر فخر سے بلند ہوتے ہیں آپ لوگوں کے بارے میں سوچ کے. That you guys are here. آج ہے جی جمعرات, اور آج کے دن ہم پتہ نہیں کیا بات کرنے والے ہیں. آئی ڈونٹ نو محسن بتائے گا کیا بات کرنے والے ہیں. السلام علیکم محسن, کیا حال ہے؟
1: السلام علیکم سر, کیسے ہیں آپ؟
0: یار نہ تسی ہیڈ فون لایا تو کر دے گی پیسے تسی اتھے. واٹ یو گائز ور ڈوئنگ بائی دی وے؟ ہم
1: تو
0: تھے ہی. اچھا ٹھیک ہے. ہاں جی
1: سر, آج کے دن ہم بات کرتے ہیں سائیکالوجی آف کلرز پہ.
0: نہیں وہ تو ختم ہو گیا,
1: ختم ہو چکے تھے, لیکن ہم نے یہ ڈیسائیڈ کیا تھا کہ دو شوز ہم لوگوں سے پوچھیں گے کہ ان کا فیورٹ کلر کون سا ہے, اور مختصر اس پہ بات کریں.
0: دو شوز تو نہیں کہا تھا, ہمیں زبردستی ایک ہی کہا تھا.
1: ایک کہا تھا کہ دو کہا تھا؟
0: اچھا اچھا, کون کون ہے آپ میں سے, کس کس نے آنا ہے مائک پہ؟ آؤ آؤ, اور کون ہے؟ آ جاؤ. अच्छा,
1: तो ये था मुझे जहाँ तक लगता है कि हमने दो शोज कहे थे।
0: अच्छा चलें, आप कहते हैं तो मान लेते हैं। चलें जी, आप कोई भी बात करें, कुछ भी बात कर सकते हैं, और मौजू में कुछ भी रखूं, सवाल मेरा जो भी हो, लेकिन गुफ्तगू तो बहरहाल आपकी बात से चलती है, क्योंकि मेरा कैनवस बहुत बड़ा है, इस पर रंग आप भरते हैं अपने अल्फाज से, मौजू गुफ्तगू आप हैं, महवर गुफ्तगू आप हैं, तवज्जोहात का मरकज़ आप हैं, आपकी वजह से शो होता है। मैं या मेरे अलावा कोई भी आरजे जो भी बात करे, आरजे ना भी हो, कोई टीवी प्रोग्राम, कोई एंकर, कोई पॉडकास्ट या वट एवर कॉन्टेंट क्रिएटर है, आप लोगों की वजह से ही चलता है। अगर आप लोग ना देखें, ना सुने, ना अप्रिशिएट करें तो चीज़ें नहीं चलती। सो जहाँ दिल करता है हाथ थामे और मौजू को ले चलें, कॉल कर सकते हैं 04221100101, 0421100101। और इसके अलावा अगर इंटरनेट पे आपकी रसाई मौजूद नहीं, आप नहीं पहुंच पाते इंटरनेट में मुझ तक, तो आप SMS कर सकते हैं। अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएंगे, 101 लिखेंगे, स्पेस देंगे, अपना नाम और पैगाम लिखेंगे, इसको भेज देंगे 4471 पे। इसके अलावा आप सर्च कर सकते हैं FM 101 लाहौर एंड FM 101 चैनल पाकिस्तान, दोनों को सर्च कीजिए, आपको यहाँ पे पोस्ट हमारी अवेजा मिल जाएगी और उस पर आप कमेंट कर सकते हैं जो दिल में आता है। लाइव अभी थोड़ी देर में स्टार्ट करेंगे, RJ DOX डॉक्स लिख के वहाँ पे आप सर्च करें और आपको हमारी लाइव स्ट्रीम मिल जाएगी। एंड मेरे साथ RJ मोहसिन है, मोहसिन तो होते ही हैं, सर उन्होंने भी बुलाओ ज़रा। और कौन है मेरे साथ?
2: अस्सलाम वालेकुम, हमजा अहमद रज़ा मेरा नाम है, और रेडियो पाकिस्तान से जो है सीख के अब यहाँ पे बैठे हुए हैं सर के साथ।
3: अस्सलाम वालेकुम, मेरा नाम महमूद बिलाल है, और मेरा अभी इंटर्नशिप का जो टेन्योर था रेडियो पाकिस्तान में वो कंप्लीट हो गया।
0: मेरा ख्याल है आप लोगों की आवाज़ों को अब दुनिया पहचानने लग गई है, बार बार यार हेडफोन ही कोई नहीं आ रही, क्या है?
2: बिल्कुल, काफी दफा मौका मिल
0: चुका, बार बार यही तारुफ कराई जाना है,
3: फिर नाम बताना,
0: बड़े नहीं हो गए तुम लोग,
3: नाम बताना मेरा ख्याल है कि थोड़ा जरूरी होता है।
0: हाँ, तो लेकिन मैं यहाँ पे ये था, बड़े हो जाओ,
3: डन,
0: बड़े नहीं हुए,
3: हो गए हैं,
2: हो गए,
0: बड़े हो जाओ, तुम RJ दी ट्रेनिंग कर दे पे हो,
2: नहीं आप चेंज करेंगे ना?
0: हाँ, अगर इसी तरह चलोगे फिर रखे नहीं जाओगे, निकाले जाओगे।
2: नहीं नहीं नहीं, आपके साथ नहीं, आपने अच्छा किया बता दिया, टाइम पे बता दिया,
0: फिर बाद में ना कहना लो जी ऐसी तो बड़ी मेहनत की थी, दसिया ही नहीं जानू, एक ही
3: घबरा गए हैं सर हम थोड़ा सा।
0: पहली कॉल ले रहा हूँ, अस्सलाम वालेकुम जी।
4: वालेकुम सलाम सर, कैसे
0: हैं? अल्हम्दुलिल्लाह, कौन है हमारे साथ?
4: जी मैं कैपिटल इस्लामाबाद से साजिद अली अब्बासी।
0: साजिद अली अब्बासी, कैसे हैं सर?
4: बस अल्लाह का शुक्र सर, मैं सबसे पहले तो मैं आपको अप्रिशिएट करता हूँ कि आपने बड़ी एक्टिविटी पिछले दिनों में बड़ी अच्छी आपकी एक्टिविटी रही
0: जी,
4: और बहुत खूबसूरत अंदाज में अतार साहब के साथ आपका पूरा जो प्रोग्राम था, यकीन जाने कि मैं आपको अप्रिशिएट करता हूँ कि ये चीज़ें जो है बहुत आपकी मैटर कर रही थी कि बड़ी क्योंकि आप वाकई माने हुए RJ हैं, डाग पूरी दुनिया में आपका एक वर्ल्ड पे आपका नाम है,
0: और
4: आपकी गुफ्तगू अंदाज, आपकी गुफ्तगू अंदाज जो है ना ये मैटर करता है सारी चीजों को, क्योंकि आपको मैं काफी अच्छे से सुन रहा हूँ।
0: अच्छा,
4: तो यकीन जाने कि मुझे बड़ी खुशी हुई है कि आपका एक खूबसूरत अंदाज और बात करने का तरीका, ये जो आपके पास टीम है इसको आप ट्रेनिंग दे रहे हैं, तो ये बहुत अच्छा आपका रिस्पांस आएगा, मगर ये कि थोड़ा सा आपने इनको रेडियो से हट कर ना इनको थोड़ी सी ट्रेनिंग सही तरह से दी जाए, ताकि बोलने में इनके लिए दुश्वारी ना हो, झिझक नहीं होनी चाहिए, बिल्कुल
0: बिल्कुल,
4: क्योंकि यहाँ पर खुल करके बात करें ताकि आपको पूरी दुनिया सुन रही होती है और पता चले कि वाकई आप ट्रेनिंग शुदा हैं और किसी उस्ताद ने ट्रेन किया है।
0: तो
4: रहमान अनवर साहब जब माशाल्लाह वो बहुत अच्छी गुफ्तगू करते हैं, ज़िया अंजब साहब और बाकी जो जितने भी है उनकी ट्रेनिंग आपने बहुत अच्छी की है, और इनकी थोड़ा सा आपको ہوم ورک ذرا ان کا مضبوط کرنا پڑے گا, کیونکہ جو ہے نا ان کو ٹرین کرنا پڑے گا تاکہ ضرورت ہے. اور آپ تو ماشاء اللہ مانے ہوئے یقین جنے کہ پورے ریکارڈ ہے آپ کا لاہور میں, کہ میں تو پوری گورنمنٹ آف پاکستان کو بھی یہ کہہ چکا ہوں کہ واقعی لاہور کے ایک مانے ہوئے آپ آر جے ڈاگ اور اسلام آباد میں کیپیٹل میں آپ کی آنر ہیں جو صدف رانی صاحبہ, ان کی گفتگو اور ریحان ناصر صاحب وہ بھی بڑی اچھی گفتگو کرتے ہیں, مگر کچھ چیزیں جو ہے ان کو میں آفر کرنی پڑے گی, کچھ چیزیں جو ہے ان کو بہتر کرنی ہے, مگر باقی وہ گفتگو بہت اچھی کرتے ہیں, ان کا بولنے کا انداز اور صلاحیت ان کی بڑی اچھی ہے ماشاء اللہ. تو باقی تمام جو ہے ماشاء اللہ بولنے کے طریقے جو ہے بہت اچھے ہیں ماشاء اللہ, دیتے رہے
0: سر. آپ کی مہربانی, بہت اچھا لگا جی. آپ جیسے سننے والے جب آتے ہیں کال پہ ہماری رہنمائی کرتے ہیں, تعریف بھی کرتے ہیں, ظاہر ہے تعریف سننا سب کو اچھا لگتا ہے نا, مجھے بھی اچھا لگتا ہے, لیکن اس کے ساتھ
4: جاتی ہے. میں آپ کو بتاؤں نا کہ میں نے اب جب سٹارٹ کیا تھا تو میں ایک خاتون تھی, تو اس کے ساتھ میری گفتگو رہی اور وہ ماشاء اللہ بہت ایکٹیو ہیں, اللہ تعالیٰ اس کو سلامت رکھے, بڑی ایک اس کی سوچ اور مثبت سوچ کے ساتھ وہ بات کرتی ہے, بڑی میں نام نہیں لینا چاہتا ہوں, تو بڑی ایک اچھی خاتون ہے وہ, انہوں نے بہت اچھے طریقے سے مجھے اس چیز پہ بولنے پہ بڑا کچھ چیزوں پہ مجھے روکا, اور میں آج اللہ کا شکر الحمدللہ کہ میں پورے چیزوں کے میری پوری ایک ڈویژنل لیول کی سٹوری ہے وہ آپ کو بیک گراؤنڈ پہ
0: سر ان شاء اللہ کیوں نہیں, وڈ لو ٹو. میں آف ایئر کالز لیتا نہیں ہوں, لیکن اب میں کوشش کروں گا کسی دن ضرور آپ سے رابطے میں آؤں.
2: اب ماشاء اللہ سر کی فین فالوئنگ بڑھتی جا رہی ہے, آف ایئر کالیں آپ لے لیے
0: سر. نوازش نوازش نوازش.
4: اور میری طرف سے تمام جو آپ کے پاس پریزنٹر ہیں ان کو آپ سیکھیں اور آگے بڑھیں, اور یہی ہوتا ہے موقع جو ہے نا, آپ کو استاد ملے ہوئے تو استاد سے بندہ سیکھتا ہے, سیکھ کر تو آگے بڑھتا ہے
0: سر. آپ کی بات,
4: کیونکہ یہاں پہ بڑا ایک سوچ سمجھ کر بولنا پڑتا ہے, کیونکہ وہ چیز جو لوگوں کو دلوں کو چھو جائے, پتہ چلے کہ واقعی کوئی بولنے والی صلاحیت ہے. ٹھیک ہے, تو آپ کو
0: سر نوازش, سر نوازش, نوازش, آپ کی بہت مہربانی,
4: خوش رہے, سلامت,
0: تھینک یو,
2: جزاک اللہ, بہت شکریہ,
4: اوکے, اللہ حافظ,
3: اللہ حافظ, اللہ حافظ.
0: یہ تو پہلی کال تھی, یہ نیا تریفہ ہو گئی ہیں. اینی ویز ہی پاکستان میں جہاں جہاں تک میری آواز جا رہی ہے, اور آپ ضرور آج کال کر رہے ہیں, کال کر کے نا آپ ساروں نے میری تعریفیں کرنی. ہاں آپ نہیں نہیں وہ تو تم لوگوں نے تو کہنا ہی نا, ظاہر ہے آپ شو کرنا میرے ساتھ بیٹھ کے, آپ لوگوں نے بھی فون کرنا ہے, اور پہلے کہنا ہے کہ اگر میں جھوٹ زیادہ بول جاؤں تو برا نہیں ماننا, پھر اس کے بعد تعریفوں کے پل مان لمبی لمبی.
3: سر اتنی تعریفیں سن کے آپ کو کیسا محسوس ہوتا ہے؟
2: بہت اچھا.
0: نہیں اس وقت تو بہت اچھا لگتا ہے, بعد میں سوچتا ہوں یار
3: میں ایسا ہوں,
0: میں ایسا نہیں ہوں, مجھے پتا ہے, مجھے پتا ہے, لیکن لوگ کہتے ہیں چلو یار اتنا ٹائم دیتا ہے تھوڑی تعریف کر دیں, ذرا خوش ہو کے ٹائم دے دیں, کوئی بات نہیں. تو بات کریں گے آج ہم پھر ساتھ بولنے پر کرتے ہیں, آج الفاظوں کے استعمال
2: پر.
0: السلام علیکم.
5: جی وعلیکم السلام بھائی جان, کیسے آپ؟
0: اچھا ہوں جی, اچھا
5: جی. سب سننے والوں کو سلام, اور جو بھائی ادھر آئے ہوئے ان کو بھی سلام.
2: وعلیکم السلام.
0: کون ہے ہمارے ساتھ؟
5: جی لاہور سے ایرم بات کر رہی ہوں.
0: کیسی ہیں آپ؟
5: شکر اللہ کا, دلاس نہ ہے.
0: میں بھی
5: سر. آج ٹاپک تو نہیں رکھا.
0: ٹاپک رکھ دیا ابھی
5: سر. کون سا
0: رکھ دیا؟ یہ ٹاپک ہے
5: جی. کیا ٹاپک ہے؟
0: لفظوں کا استعمال کیسا ہونا چاہیے
5: سر. اچھا ہونا چاہیے.
0: کیسے کرنا چاہیے
5: سر؟ لفظوں کا استعمال اس طرح کرنا چاہیے کہ کسی کی دل آزاری نہ ہو.
0: لفظ کیسے, لفظ ہوتے کیا ہیں
5: سر؟ لفظ अच्छी बातें करनी चाहिए, किसी की दिल आजारी नहीं होनी चाहिए।
0: मैंने आपसे बातें करते करते थोड़ा सा मौजू को डिफाइन किया। लव्स एक्चुअली होते क्या है, अल्फाज होते क्या है?
5: सर मुझे जो बात करनी थी, आसान लफ्ज यही, कोई बंदा कोई अच्छी ऐसी बात करे जो किसी के दिल को अच्छी लग जाए।
0: बिल्कुल ठीक है, सारे कहते यही है लेकिन फिर भी लड़ाइयाँ बहुत जारी होती हैं। क्या आपका कोई दुश्मन है, आपसे कोई नाराज है?
5: अल्लाह का शुक्र है कुछ नहीं है, और ऐसा अल्लाह करे किसी के साथ
0: कोई आपसे कभी नाराज नहीं हुआ?
5: नाराज तो कभी कभी हो जाते हैं।
0: क्यों होते हैं?
5: वही ना, जब बंदा कोई अच्छी बात ना करे, कोई कोई अच्छा काम या उसकी बात,
0: क्या मुमकिन है एक शख्स हर वक्त अच्छी बात कर ले?
5: नहीं, ये तो नहीं हो सकता।
0: तो फिर अभी आप थोड़ी देर पहले कह रही थी अच्छी बातें करनी चाहिए,
5: ये मुमकिन तो नहीं ना कि हर शख्स एक ही अच्छी बात। तो
0: ये आपको भी पता है, मुझे भी पता है कि हर वक्त हमसे अच्छी बात नहीं होती, तो हम करते क्यों नहीं है?
5: बस कुछ लोगों की आदत होती है। तो भाई मुझे ना आपसे एक पूछना था भाई।
0: जी पूछे पूछे पूछे। हेलो जी जी पूछिए
5: भाई, मुझे पूछना था कि एफएम 101 की जो ऐप है वो हमने डाउनलोड करनी है, तो आप दो तीन दफा अगर ऑर्डर बता देंगे तो शायद हमारे लिए थोड़ी सी आसानी हो जाए।
0: आपने गूगल पे जाके ना सर्च करना रेडियो पाकिस्तान,
5: गूगल पे जाकर?
0: हाँ जी, गूगल प्ले स्टोर पे जाके रेडियो पाकिस्तान सर्च करना आपने।
5: ठीक है,
0: रेडियो पाकिस्तान सर्च करें, ठीक है, वहाँ पे आपको ऐप मिल जाएगी। बल्कि मैं आपकी मौजूदगी में इसको अभी करेक्ट करके सर्च भी कर लेता हूँ जी। ये देखें रेडियो पाकिस्तान, ठीक है जी, यहाँ पे आपको मिल जाएगी, मुख्तलिफ ऐप्स भी मिल जाएंगी, रेडियो पाकिस्तान की भी मिल जाएगी, वो आपने डाउनलोड करनी है और वहाँ से आप बिल्कुल सुन पाएंगे हमें, ठीक है जी। ये कीवर्ड आपने यूज करना है। थैंक यू वेरी मच फॉर योर कॉल जी।
2: टॉपिक सर आपने बड़ा मजे का चुना है आज।
0: हाँ जी, लव्स क्या होते हैं?
2: आई थिंक ख्यालात की अकासी।
0: ओके, और ख्यालात में आप किन लफ्जों में बात करते हैं?
2: ख्यालात में, तो आपने भी मुझे कहीं और भेज दी है, ख्यालात में किन लफ्जों में बात करते हैं?
0: तो ख्याल आपके अल्फाजों की अकासी नहीं करते
2: होते हैं ना। ठीक है, यहाँ तक तो समझ आ गई। अब आके
0: कभी खामोश बैठे ख्याल बुनते हो?
2: हाँ कई दफ़ा।
0: लफ्ज गूंजते हैं अंदर?
2: गूंजते हैं।
0: वो लफ्ज आपके ख्यालात को तश्कील देते हैं
2: या
0: वो कहाँ से आते हैं?
3: सर मुझे लगता है कि लफ्ज जो हैं वो अल्फाजों का एक मजमुआ होते हैं।
2: जो लफ्ज अल्फाजों का,
0: वाह क्या ख्याल है आप, वाह वाह
2: क्या कहने, क्या कहने,
0: क्या बात है आपकी, लफ्ज अल्फाजों का
2: मजमुआ होते हैं।
3: सर नहीं, जो बंदा सोचता है और जो आवाजें होती हैं यही लफ्ज होते हैं ना,
0: सोच रहा होता है।
2: बहुत देर का
3: आवाजों का मजमुआ मैंने बेसिकली कहना था कि जो आवाजें होती हैं।
0: बहुत देर के बाद आए।
2: बहुत देर कर दी मेहरबान थे आते,
0: मेरे शबाब के ढल जाने के बाद आए। भाई लफ्ज वाहिद है, अल्फाज जमा है, वाहिद से जमा बनते हैं, जमा से वाहिद कैसे बना दिया, नया फॉर्मूला। ठीक है, हाँ
3: सर, थैंक यू, आपने क्लियर कर दिया।
0: हेलो हेलो हेलो, वालेकुम अस्सलाम जी,
6: अली बात कर रहा हूँ इस्लामाबाद से।
0: कौन बोल रहे हैं?
6: अली शेर बात कर रहा हूँ इस्लामाबाद।
0: अर्शद,
2: अली शेर,
0: अली शेर
6: जी सर।
2: अस्सलाम वालेकुम।
6: वालेकुम अस्सलाम सर।
2: अली शेर भाई कैसे हैं, ठीक ठाक हैं?
6: अल्लाह का शुक्र सर, मैं बहुत अच्छा हूँ, आप सुनाए, आप ठीक हैं?
2: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। क्या कहना चाहते हैं?
6: ठीक है
2: अल्हम्दुलिल्लाह, सब यहाँ पर मुस्कुरा रहे हैं, हंसते बसते चेहरे यहाँ पर बैठे हैं, चाहे वो सर असद इब्रार हों, चाहे कोई बाकी मेहमान हों।
0: आपकी आवाज़ गुम गई।
6: मैंने कहा अभी ज्वाइन किया तो सॉरी, टॉपिक के बारे में तो कोई कंफर्म नहीं।
0: कोई बात नहीं, टॉपिक आप बताएं, हम उस पर बात करते हैं।
3: سر یہ لفظ والا ٹاپک ہی لے لیں اب میری تھوڑی سی
2: وہ اصلاح کرنا چاہ رہے ہیں آج کے پروگرام کے بعد
0: بتائیں
6: ہیلو
0: ہاں ہاں ایسے کر لیتے ہیں آپ کال کر کے ٹاپک بتائیں بات ہم کرتے ہیں چلیں
2: اوپن مائک
0: کریں موضوع بتائے یہ بھی ایک اچھا ٹاپک ہے بات نہ کروں کیوں نہ کروں چلے
2: کال کاٹ دیا انہوں نے
0: ہی گونا ٹیک دی کال جی
3: السلام علیکم
7: جی وعلیکم السلام
3: جی سر کہاں سے بات کر رہے ہیں آپ
7: سر میں لاہور شریف سے بات کر رہا ہوں
3: ماشاء اللہ سر کیا نام ہے آپ کا
7: سر میرا نام تھوڑا سا لمبا ہے
3: آپ لے لیں
7: جی سر
0: مغل صاحب دو منٹ آئے جی فٹافٹ نہ دسو
7: نہیں
0: یہ ٹائم تھوڑا ہے نہ دسنا
7: شروع مغلوں کا
0: نام کون سے والے مغل ہیں آپ برلاس ہیں
7: نہیں بیگ والے
0: بیگ والے بھی اگے پیچھے سلسلہ کتنے جا کے ملتا کہاں سے آئے تھے
7: کہاں
0: سے شجرا چلے شجرا سے بات کرتے ہیں لاہور کہاں سے
7: لاہور سے آئے ہیں لاہور میں رہتے ہیں
0: نہیں نہیں نہیں مغل آئے تھے سفر کر کے آئے تھے اب آپ تاریخ بتائیں مجھے
7: تو لفظوں پہ بات کر رہے ہیں
0: آپ لفظ کیا ہوتے ہیں لفظ بنتے کیسے ہیں
7: لفظ سکون ہوتے ہیں لفظ بے سکونی ہوتے ہیں
0: لفظ ہوتا کیا
7: لفظ ہی ہوتا ہے
0: یہ بھی بڑی اچھی بات کی
7: حرفوں سے بنتا لفظ
0: اور حرف کہاں سے آتے ہیں
7: حرف ایک پیراگراف ہوتے ہیں
2: سر ایک اور ڈیفینیشن
3: سر خیالات سے آتے ہیں
0: یہ بات ہے
3: سر یہ میں نے ٹھیک بولا نا خیالات سے آپ کے لفظ بنتے ہیں حروف بنتے ہیں پھر وہ لفظ بن جاتے ہیں
0: اللہ نے موبائل دیا آپ کو
2: جی پی ٹی
0: اس میں جی پی ٹی بھی ہے اس سے پوچھ لیں اتنی دیر میں
2: ڈاؤن لوڈ بھی کیا ہوا سکھایا بھی ہوگا
0: پوچھو اس سے وہ آپ کو بتائے گا
3: میری اصلاح آپ زیادہ اچھے طریقے سے درست کریں گے
0: مغل صاحب سنائیں
7: جی الحمدللہ
0: پیراگراف کون سا
7: پیراگراف یہ خیالات بھی ہو سکتے ہیں
0: خیالات کہاں سے آتے ہیں
7: یہ خیالات برین سے آتے ہیں
0: برین کے پاس اتنی صلاحیت کہاں سے آئی کہ خیال بنائے اندیکھے کا
7: یہ خدا کی قدرت ہے
0: نہیں خدا کی بے شمار قدرتیں ہیں الحمدللہ لیکن خیال اندیکھے کا آپ نہیں بنا سکتے
7: جی بالکل بات ٹھیک ہے آپ کی اندیکھے ہم نہیں بنا سکتے لیکن اس میں سے بے شمار باتیں ایسی ہیں جو ہم بن دیکھے بناتے ہیں
0: نہیں وہ اور چیز ہے وہ بن دیکھے بنانے والی اور چیز ہے آپ اس شے کا اظہار نہیں کر سکتے جو آپ نے نہیں دیکھی اینی ویز یہاں پہ نیوز بریک ہے
8: پاکستان ہے فاطمہ توصیف سے خبریں سنیے اہم خبروں کا خلاصہ وزیراعظم نے خطے میں پائیدار امن و استحکام کے لیے کشیدگی میں کمی اور مسلسل سفارتی رابطوں کی ضرورت پر زور دیا ہے پاکستان اور ڈنمارک کے درمیان کوپن ہیگن میں دو طرفہ سیاسی مشاورت کا پانچواں دور ہوا مالدیپ کی پارلیمان کے سپیکر نے پاکستان کے ساتھ تجارتی اور اقتصادی تعاون کو مزید وسعت دینے کے عزم کا اظہار کیا ہے جاپان میں آج ایشین گیمز کے ہاکی مقابلے میں پاکستان نے چین کو 3-0 سے ہرا دیا
9: کراچی لاہور اسلام آباد پشاور

0: अच्छी आंखों के पुजारी हैं मेरे शहर के लोग। अच्छी आंखों के पुजारी हैं मेरे शहर के लोग, तू मेरे शहर में आएगा तो छा जाएगा। अच्छी आंखों के पुजारी हैं मेरे शहर के लोग, तू मेरे शहर में आएगा तो छा जाए। हम कयामत भी ढाएंगे तो होगा नहीं कुछ, हम कयामत भी ढाएंगे तो होगा नहीं कुछ, तू फकत आंख उठाएगा तो छा जाएगा।
1: वाह वाह वाह, बहुत।
0: यूं तो हर रंग ही सजता है बराबर तुझ पर आपके लिए। यूं तो हर रंग ही सजता है बराबर तुझ पर, सुर्ख पोशाक में आएगा तो छा जाएगा।
1: ये मेरे लिए तो नहीं हो सकता।
0: पंखड़ी होंठ मधुर लहजा,
1: ये मेरे लिए हो सकता।
0: और आवाज उदास, पंखड़ी होंठ मधुर लहजा और आवाज उदास, यार तू शेर सुनाएगा तो छा जाएगा।
1: ये मेरे लिए, वाह वाह
0: है ना आपके लिए।
1: दोबारा एक बार,
0: पंखड़ी होंठ
1: चला गया था वो वाला, वो जो आपने किया था वो चला गया था।
0: सोनिया जी बहुत आपको देख के,
1: लेकिन सच्चाई है ना। अच्छा पंखड़ी होंठ, अस्तग़फिरुल्लाह, अल्हम्दुलिल्लाह, जज़ाकअल्लाह, इधर आओ ना।
0: ओह माय गॉड,
1: पंखड़ी होंठ, यार मेरी बात हो रही है, आप लोग वहां पे सुनना चाह रहे हैं।
0: 10 पिज़्ज़ा,
1: 10 पिज़्ज़ा, वाह वाह, 5 तो एक साइड पे कर दो ना मेरे लिए। अच्छा पंखड़ी होंठ पाइन मेरा जिक्र हो रहा है।
0: अच्छा हर रंग ही सजता है बराबर तुझ पर, सुर्ख पोशाक में आएगा तो छा जाएगा। पंखड़ी होंठ,
1: हाँ ये मेरे लिए,
0: मधुर लहजा और आवाज उदास, यार तू शेर सुनाएगा तो छा जाएगा। जिस मुसव्विर की नहीं बिकती कोई भी तस्वीर,
1: वाह, जिस मुसव्विर की नहीं बिकती कोई भी तस्वीर,
0: जिस मुसव्विर की नहीं बिकती कोई भी तस्वीर, तेरी तस्वीर बनाएगा तो छा जाएगा।
1: वाह वाह वाह वाह वाह, केदा शेर है पाइन, मैनू सेंड कर दो, तुसी लंबा लग गए हो।
0: अच्छी आंखों के पुजारी हैं मेरे शहर के लोग,
1: तू मेरे शहर में आएगा,
0: तू मेरे शहर में आएगा तो छा जाएगा।
1: वाह वाह वाह।
2: रेडियो पाकिस्तान एफएम 101 के बराह रास्त लाहौर के स्टूडियो से प्रोग्राम अधूरी बातें लेकर आपका मेजबान आपका रहमान, जी हां रहमान अनवर हाजिर। तमाम खूबसूरत समातों को इस खूबसूरत महफिल में रत जगह में खुश आमदेद कहते हैं। कैसे मिजाज हैं आप सब, की खैरियत से तो हैं, ठीक ठाक तो हैं, इस उम्मीद और यकीन के साथ कि मेरे तमाम सुनने वाले मेरे पाक परवरदिगार की रहमत के साए तले होंगे, मेरे अल्लाह ताला की हिफ्ज़ो अमान में होंगे। प्रोग्राम का बाकायदा आगाज करते हैं। 12:44 इस प्रोग्राम में हमारा और आपका साथ रहेगा शब के 2 बजे तक। ऐसी बहुत सी बातें जो ख्यालात से होते हुए अल्फाज का रूप धार लेती हैं, ऐसे बहुत से किस्से, ऐसी बहुत सी कहानियां जो मंजिल तक पहुंचने की जस्तजू में नामुकम्मल, अधूरी, यौलीदा दामन रह जाती हैं। इनमें आंसुओं की वो कतारें भी शामिल हैं जो मन के कैनवस पे किसी खास का धुंधला शख्स बनाती हैं, मिटाती हैं। हर वो ख्याल जो दर्द की शिद्दत की कैफियत में खुद ही तक पहुंचा देता है, अपने आप से मिलवा देता है, हकीकत का रास्ता दिखला देता है, इस प्रोग्राम में शामिल रहता है। प्रोग्राम का बाकायदा आगाज तो बहुत पहले से हो चुका है, ये तो बस ऐसे ही थोड़ा सा हमने शशका लगाया, जिसमें आरजे डॉक्स से मैंने ये कहा कि आगाज में आज पहले आप गजल पढ़ें, दिल करता है कि इस तरह से भी, इस तरह का अंग भी तो जाना चाहिए ना। अब लाइट्स दोबारा से ऑन हुई हैं क्योंकि यहाँ पे पिज्जा पार्टी चलने वाली है और बहुत बहुत मजा आने वाला है। मैं कहता हूं कि एक बार मैंने आपको एक एक चीज सुनाकर बतानी है, वो दिखानी है, یعنی کہ میں یہاں سے بولوں گا تو وہ نقش آپ کے مائنڈ پہ آپ کے دماغ کے کینوس کے اوپر اسی طرح سے پیزا کی شکل بھی بنے گی، کھانے کا وہ انداز بھی بنے گا، وہ چیز ایسے اوپر کو اٹھتی ہوئی، واہ واہ واہ واہ واہ واہ، کیا کیا کہنے کیا کہنے. ایک ٹریک شامل کرتے ہیں، آپ نے کہیں جانا نہیں ہے، آپ نے سنتے رہنا ایف ایم 101 ریڈیو پاکستان لاہور. کیا کیا
0: کیا لفظوں میں دکھاتا ہوں،
2: لفظوں میں دکھاتا ہوں، ہاں نہیں وہ لفظوں میں واقعی بعض اوقات دکھا ہی دیتے ہیں لوگ. کون سا والا
0: لفظوں میں دکھاتا ہوں،
2: یہ کوئی مطلب سیریس بات ہے کہ مزاحیہ والی بات ہے؟ ابھی میرا دماغ نا آپ جانتے ہیں نا اس طرف چل رہا ہے. ہاں اچھا ادھر ادھر پلے کرنا ہم نے، اوکے اوکے اس کو پلے کریں ابھی، یہ یہاں سے آ گیا ٹھیک ہے، پیچھے سے یہ اس کو کریں، اوکے اوکے اوکے اوکے اوکے. یہاں پہ ایک ایکسپیریمنٹ ہونے والا ہے، دیکھنے والے ہیں آپ یا بلکہ سننے والے ہیں، سن کر آپ کو نظر آئے گا، آپ دیکھیں گے ایسا کچھ وہ بتا رہے ہیں مجھے، اور جب یہ پلے ہوگا یہاں پہ تو آپ دیکھ پائیں گے، ہے نا ایسا ہی ہے نا، مزہ آنے والا ہے. وہ ڈھونڈنے کی کوشش کر رہے ہیں، پین لب لو پین. بائی دا وے یہ یار یہ مجھے ایسا لگتا ہے، کیا نام ہے آپ کا؟ حمزہ. یار مطلب یہ واقعی میں اندر ہو نا تم، اس کے یہ کپڑوں کے اندر ہو نا؟ نہیں مطلب یقین کرو میں نے کئی مرتبہ دل میں یہ کوشش کی ہے کہ نہیں یار میں خوش ہو جاؤں، میں کہوں کہ نہیں نہیں ٹھیک ہے بندہ سانس لے رہا ہے، لیکن تم ہو نا. ہاں نہیں نہیں مطلب کہ مائنڈ تو نہیں کیا نا تم نے، نہیں کر بھی لوگے تو یقین کرو کچھ بھی نہیں ہوتا، یقین کچھ کر ہو ہی نہیں سکتا، کر ہی نہیں سکتے. مائنڈ تھراپی ہے. آل رائٹ، یہ بی جی ایم پہ اس طرح کا ویسے ہنسنا مجھے منع ہے، ڈاگس نے منع کر رکھا ہے مجھے، لیکن یہ ہے کہ کبھی کبھی دل چاہتا ہے کہ اس طرح کا بھی ہو. کر لیے پھر چینج بی جی ایم ہے،
0: میرا خیال ہے تانوں اے تے بی جی ایم چینج ہی کرنا چاہیے.
2: ہاں کیونکہ تسی جو ماحول بنا دیتا ہے نا، پھر یہ غزل بھی اڑا دیتے ہیں. اور ٹھیک ہے اچھا آن ہو گیا، یہاں سے آن ہو گیا، اب ہم اس کو بند کرتے ہیں.
0: ابھی نہیں.
2: ایک رات سیفل ملوک پر، یہ کیا ہے یار؟ یہ مجھے بتا رہی ہے آپ نے بات، ٹھیک ہے نا، لیکن یہ آپ نے رکھی بھی یوٹیوب پہ ہوئی ہے تو یہ سب کو پتا ہے، تو اس کا مطلب ہے کہ میں سب کے ساتھ مل کے سن سکتا ہوں.
0: کچھ ایسی چیزیں ہیں جو
2: سامنے نیچے فلور کے اوپر اس وقت انہوں نے نا پیزا کے بڑا خوبصورت طریقے سے سجا دیا.
0: یار
2: اس کی ایک فوٹو ہونی چاہیے نا، یہ جو یہاں پہ فیس بک پہ بھی ہم اپلوڈ کریں گے،
0: کوئی ویڈیو
2: کوئی فوٹو، کوئی عبد الرحمان ان میں سب میں نا راکنگ سا ایک، یہ دو لگ رہے ہیں فل، بیٹھے بھی اسی طرح سے ہوئے ہیں. کر لوں پھر آپ کا وہ کاسٹنگ، پیچھے ہے تو صحیح ویسے، ٹھیک ہے کسی مووی میں کرنا چاہیے مجھے، میں کرنی ہے. نہیں اچھا تو بولتے رہا کرو، مجھے اچھا لگتا ہے تم بولتے ہو نا تو لگتا ہے کہ ہے. شرما رہے ہیں؟ یقین کرو خدا کی قسم میں کبھی نہیں شرمایا، کبھی نہیں شرمایا. یہ شرما جاتے ہیں کہ رحمان ایستا ہولی اس طرح نہیں بندہ بن ہے، کدی کدی اوئے بس اسی وقت بس ہو جاتا ہوں میں. ہے بائی دا وے اچھا ٹھیک ہے، یہاں پہ کافی دیر سے تلاش جاری ہے ایک لفظ دکھاتا ہوں. ہاں جیسے اس وقت میں جو بول رہا ہوں مجھے لگتا ہے کہ آپ کے مائنڈ پہ اسکیچ تو بن رہا ہوگا، ہے نا؟ تمہیں تو چار نظر آ رہے ہوں گے نا، بار بار میری نظر تم پہ چلی جاتی ہے، اتنے پیارے لگتے ہیں مجھے تم. ہے رضا ٹھیک ہے
0: خطرناک آدمی ہے، خطرناک.
2: میں نہیں میں یقین کریں کہ میں بالکل آ گئی ہے پائن، میں نہیں پائن، میں نے ایک بار دکھا دیو کہ میں تمہیں کہوں کہ انہوں کر دیو ڈیلیٹ، انہوں
0: ڈیلیٹ کر دیو ادھر رکھ لو. یار وہ نا
2: ہاں
0: پوئٹری ہے،
2: اچھا
0: تو نظم ہے،
2: نظم ہے. ارے ارے ارے آپ نے یہ کہہ دیا نا، میں کہنا ہو گئی ہے، واہ واہ واہ کیا کہنے.
0: آپ خود ہی کہتے ہیں نظم نہ بولیا کرو، نظم.
2: ہاں نہیں وہ نظم، لیکن آپ تو بول سکتے ہیں، آپ تو پائیں تو یہ تھا کوئی اور نام بھی رکھو گے وہ بھی مان لیں گے.
0: نہیں نظم ہے ہی، نظم و ضبط.
2: ہاں نظم و ضبط، ایسے ہی. اچھا یہ نا یہ بے شک آپ لوگ بہت احترام کرتے ہیں پیار کرتے ہیں، لیکن کھولنا نہیں ہے ابھی، ٹھیک ہے نا؟ یہ پیزا کوئی ایک بھی ڈبہ کھولنا نہیں ہے ابھی، क्योंकि जब मैंने आना है इधर तब ये खुलना है, ठीक है ना।
3: पहले खत्म
2: है, खत्म पढ़ूं फिर मैं यहाँ पे? अच्छा ठीक है, ठीक है। अच्छा नहीं ये नहीं ना गल करनी सी। अच्छा ठीक है, एक गल नहीं सी करनी मैं। अच्छा
0: आज मूड अच्छा लग रहा है।
2: ले जी ले जी ले जी, ऑन हो गया, ऑन हो गया, हो गया हो गया हो गया, मान लो। ये दरअसल जो तशनगी है आपके अंदर हम पैदा करने की कोशिश कर रहे हैं ना, जब आप इसको सुनेंगे इतनी देर के बाद कि आ रहा है, हो रहा है, बस प्ले हो गया, हो गया, नहीं हो रहा है, नहीं हो रहा है, हो रहा है, हो रहा है, हो रहा है, हो रहा है ना, तो फिर प्ले होगा, फिर उसके बाद ना आपको फिर मजा आएगा ज्यादा सुनने में, क्योंकि इतनी देर के बाद कोई चीज सुनी जाए। और फिर इतने
0: अरसे के बाद दिल किया मैं अपनी कोई चीज भी लगाऊं ना।
2: अच्छा वो पाए ना अपने प्रोग्राम चलाने। अच्छा नहीं यार देखो ये बच्चे बैठे इनके सामने नहीं, ऐसी हमने बातें की, ये वाला प्ले करना। अच्छा कर देते हो,
0: बेचैनी को महसूस किया है।
2: ओए बेचैनी को महसूस। एक मिनट ठहरो, ये दोबारा सुनना मैंने। ये पॉइंट कितने साल पुराना? अच्छा नहीं ये मेरे तो पहले भाई है।
0: तुमने कभी बेचैनी को महसूस किया है मेरी तरह? रात भर बिस्तर में नींद ख्वाब सी बेचैनी। लोग लफ्जों से बहुत कुछ सुनाते हैं, तुम आंखें बंद करो, मैं तुम्हें लफ्जों से दिखाता हूँ। रात जब मैं बिस्तर में तन्हा होता हूँ, बहुत बेचैन होता हूँ, तेरे बदन की खुशबू से आज भी मेरी तन्हाई बहकती है। मेरे बिस्तर की हर सिलवट आज भी तेरे एहसास को समेटती है। मैं के कुछ परे हटकर अपने जिस्म से रूह बनकर तेरी ख्वाहिशो तलब को जिस्म के ताक में छोड़ देता हूं, फिर निगाहे शौक से वजूद और लावजूद की जंग देखता हूं। मेरा जिस्म रात भर करवटें बदलता है, जैसे तेरे ख्याल से उलझता है। जागती हुई बंद आंखों में जैसे मेरी ख्वाहिश हो तेरी तलब के टकराव में, फिर पूरे वजूद में बिजली सी दौड़ जाती है, जैसे तेरी आरजू बेदिबास सामने आती है। और मैं टांग पे टांग रखे बस खुद को देखता रहता हूं। इसी दौरान मेरे जिस्म से कोई ख्याल जैसे बाहें खोल के मुझसे लिपटना चाहता हो, मुझे बुलाता हो, तेरे सहारंगेज तसव्वुर में फंसाता हो, मुझे कहता हो अब ख्वाहिश को रूह तक उतरने दे, जिस्म के साथ रूह को भी तड़पने दे। मगर मैं अंदेशाए फना से डर जाता हूं और मुस्कुरा के बेवफाई कर जाता हूं, और कुछ परे हटकर बैठा रहता हूं। वहां मेरा जिस्म तेरे ख्याल की आगोश में सिमट जाता है, तेरे तसव्वुर से भी तस्कीन पाता है। वहां मेरा जिस्म तेरी इंतहाए तलब के सरूर को समेट कर आरजुए वसल में एक आह भर कर थम जाता है, और तेरे ख्यालों का लश्कर फाते बनकर बिस्तर की सिलवटों में फैल जाता है। वो देख के आज फिर मेरा जिस्म मकतूल हुआ, तेरी ख्वाहिश कातिल हुई, और खुशबुए वसल बेवसल ही फैल गई, और मैं कुछ परे हट कर देखता रहता हूं, और मैं कुछ परे हट कर देखता रहता हूं।
2: और मैं कुछ परे हटकर देखता रहता हूं। उफ, मेरे अल्लाह क्या कहने क्या कहने। एक बार तो ऐसा लगा कि जैसे मैं डूब गया, آپ نے گفتگو سنی نا, یہ نظم تھی بڑی خوبصورت, نثری نظم جس میں گفتگو ہوتی ہے, بات ہوتی ہے, اس سے بات ہوتی ہے, ایسا لگتا ہے کہ جیسے تم سے بات ہو رہی تھی, تمہاری اور میری باتیں. واہ واہ واہ, کچھ لفظ تو اتنی گہرائی میں لے جاتے ہیں انسان کو کہ انسان کا واپس پلٹ کر اسی جگہ پہ واپس آنا بہت مشکل ہو جاتا ہے. لگتا ہے کہ جیسے نہیں, ابھی کچھ دیر اور مجھے وہیں پہ رہنے دو, مجھے ایئرلی سبسکرپشن دے دو. کیا کہنے ڈاکس, پیزا پارٹی چل رہی ہے اور مختلف فلیورز ہیں, بہت زبردست یہاں پہ آج انوائرمنٹ ہے. کافی عرصے کے بعد اس طرح کا ایک, یہ ویسے مجھے ایسا لگتا ہے کہ نہیں, میں احترامن بھی خاموش ہو گیا ہوں کہ آپ بول رہے ہیں. بہرحال بہت بہت مزہ آ رہا ہے یہاں پہ ٹین ایجرز, بلکہ مجھے ایسا لگتا ہے جین زی پیپل جو ہیں بہت زبردست طریقے سے آج صحیح ماحول محسوس ہو رہا ہے. ایسے لاتے رہا کرو, کس کا یہ آئیڈیا تھا ویسے؟ سب کا آئیڈیا تھا, بہت بہت کمال. ابھی ایک ٹریک شامل کرتے ہیں آر جے ڈاکس کی, اس پوئٹری کے بعد میں تو مدہوش ہو گیا بالکل اور خاموش بھی ہو گیا بالکل. دل چاہ رہا ہے کہ یہ ٹریک سنیں, تھوڑا سا اپنے آپ کو پلٹ کر واپس لے کے آئیں.

0: رائٹ جی, ونس اگین ویلکم بیک. تمام سننے والی خوبصورت سماعتوں کو دل کی گہرائیوں سے ایک بار پھر خوش آمدید کہتے ہیں. ویڈیو پاکستان ایف ایم 101 کا براہ راست لاہور کا اسٹوڈیو پروگرام ہے ادھوری باتیں, اور میزبان آپ کے ساتھ رحمان انور. اور بہت مزے کی, بہت زبردستی ہم نے ابھی پیزا پارٹی کی, اور بہت بہت مزہ آیا. الگ الگ فلیورز ہم نے ابھی چکھے, اور یس, بہت سارا مزہ, مستی, اچھا لگتا ہے. کافی عرصے کے بعد یہ والی چیز ہم نے, میں نے خاص طور پہ انجوائے کی, جو کہ کافی عرصے سے بہت سارے لوگوں سے رابطہ جو ہے وہ بہت کم ہے, ملاقاتیں بہت کم ہیں. ایسی ملاقاتیں فیصل آباد کے اندر بہت زیادہ ہوا کرتی تھیں. وہ ذرا ستیانے روڈ کے اوپر ایک کیفے ہے میرے پرانے ریڈیو کا, بالکل اس کے ساتھ ایک بلڈنگ تھی, اس پہ ایک کیفے تھا. وہاں پہ بیٹھ کر ہم چائے پیا کرتے تھے, خوش گپیاں لگایا کرتے تھے, بہت انجوائے کیا کرتے تھے. ڈاکٹر رابعہ ہمارے ساتھ موجود ہیں یو کے سے, اور ڈاکٹر علینا, تھینک یو ویری مچ. ڈاکٹر ذیشان ہمارے ساتھ, ماجی ہمیں سن رہی ہیں, تھینک یو ویری مچ. اچھا, یہ والا تمہارا انداز جو ہے نا وہ سب سے ڈفرینٹ ہے رحمان. یہ جو تم ذرا تھوڑا سا چلا کے اور ہنسی مزہ کر کے بات کرتے ہو, اس حوالے سے آپ نے ایک میسج کیا, تھینک یو ویری مچ, بہت بہت شکریہ. فرمائش کی ہے مجھ سے صہیب مغیرہ صدیقی کی نظم ہے ایک رائے گانی, تو انہوں نے کہا ہے کہ وہ پلیز سنا دیں. باتیں تو ادھر ادھر کی چل رہی ہیں, بیچ میں ہماری اگر نظم ہو جائے تب بھی بہت زیادہ مزہ آئے گا. سو وہ نظم آپ کے لیے ہے. میں کمرے میں پچھلے 31 دنوں سے فقط اس حقیقت کا نقصان گننے کی کوشش میں الجھا ہوا ہوں کہ تو جا چکی ہے. تجھے رائے گانی کا رتی برابر اندازہ نہیں ہے. تجھے یاد ہے وہ زمانہ جو کیمپس کی پگڈنڈیوں پہ ٹہلتے ہوئے کٹ گیا تھا. تجھے یاد ہے جب قدم چل رہے تھے کہ ایک پیر تیرا تھا اور ایک میرا قدم. وہ جو دھرتی پہ آواز دیتے کہ جیسے, قدم وہ جو دھرتی پہ آواز دیتے کہ جیسے ہو راگا کوئی مطربوں کا قدم, جیسے ساپا گما پاگا سارے وہ تبلے کی ترکھٹ پہ تک دن دھنک دھن تنک دھن دھنا دن بہم چل رہے تھے. قدم جو مسلسل اگر چل رہے تھے تو کتنے گویوں کے گھر چل رہے تھے. مگر جس گھڑی تو نے اس راہ کو میرے تنہا قدم کے حوالے کیا, عنصروں کی کہانی وہیں رک گئی تھی. کتنی فنکاریاں, کتنی باریکیاں, کتنے قلیاں بلاول گویوں کے ہونٹوں پہ آنے سے پہلے فنا ہو گئے. کتنے نصرت فتح, کتنے مہدی حسن منتظر رہ گئے کہ ہمارے قدم پھر سے اٹھنے لگے. تجھ کو معلوم ہے جس گھڑی میری آواز سن کے تو ایک زاویے پہ پلٹ کر مڑی تھی, وہاں سے ریلیٹیویٹی کا جنازہ اٹھا تھا کہ اس زاویے کی کشش میں ہی یونان کے فلسفی سب زمانوں کی ترتیب برباد کر کے تجھے دیکھنے آ گئے تھے کہ تیرے جھکاؤ کی تمثیل پہ اپنی ترچھی لکیروں کو خم دے سکیں, اپنی اکڑی ہوئی گردنوں کو لیے اپنے وقتوں میں پلٹیں, جیومیٹری کو جنم دے سکیں. اب بھی کچھ فلسفی اپنے پیکے زمانوں سے بھاگے ہوئے میرے رستوں پہ آنکھیں بچھائے ہوئے اپنی دانست میں یوں کھڑے ہیں کہ جیسے وہ دانش کا منبع یہیں پہ کہیں ہے, مگر مڑ کے تکنے کو تو جو نہیں ہے تو کیسے فلورنس کی تنگ گلیوں سے کوئی ڈیونچی اٹھے, کیسے ہسپانیا میں پکاسو بنے, ان کی آنکھوں کو تو جو میسر نہیں ہے. یہ سب تیرے میرے اکٹھے نہ ہونے کی قیمت ادا کر رہے ہیں کہ تیرے نہ ہونے سے ہر ایک زماں میں, ہر ایک علم و فن میں, ہر ایک داستان میں کوئی ایک چہرہ بھی تازہ نہیں ہے. تجھے رائے گانی کا رتی برابر اندازہ نہیں ہے. لیں جی ڈاکٹر علینا, میں نے آپ کی فرمائش جو ہے نا وہ پوری کر دی. ڈاکٹر رابعہ, تھینک یو ویری مچ. محسن مجھے سعودی عرب سے سن رہا ہے, تھینک یو ویری مچ. کچھ طریقے کار جن کے ذریعے سے آپ ہمیں اپنے ہونے کا احساس دلا سکتے ہیں, اپنے موبائل کے رائٹ آپشن میں جا کر لکھیے 101 اسپیس, دے کر اپنا نام, اپنا پیغام, اور اسے بھیج دیں 4471 4471. کال کر سکتے ہیں آپ ہمیں 0421100101, ہمارے اور آپ کے درمیان رابطے کا نمبر ہے. سوشل نیٹورک فیس بک کے اوپر ہمارا آفیشیل فین پیج facebook.com/fm101 لاہور. ये कुछ तरीके कार हैं जिनके जरिए से आप हमें अपने होने का एहसास दिला सकते हैं। क्या टॉपिक रखा जाए अहमद बिलाल, क्या कहना चाहोगे इस हवाले से? क्या टॉपिक रखा जाए, किस पे बात की जाए आज? आज ऐसा करते हैं कि आज जितने भी यहाँ पे अपकमिंग आरजेज है ना, इंटर्न्स है ना, वो सारे बताएं कि आज उनका अलग अलग टॉपिक होना चाहिए, क्या क्या टॉपिक हो, सब बताएंगे आज मुझे कि आप किस पे बात करना चाहते हैं इस वक्त। अच्छा, ये इसका एक क्राइटेरिया है, हम इसको क्राइटेरिया बनाते हैं, डिफाइन करते हैं इसको, अपने आप को समझने की ये पहली कोशिश भी हो सकती है या फिर बहुत सी कोशिशों में एक ये वाली कोशिश भी हो सकती है। सो सबसे पहले आपने अपने अंदर झांकने की कोशिश करनी है, इस वक्त आस पड़ोस में, आपके आसपास, आपके अंदर, आपके दीगर मामलात के अंदर कोई एक टॉपिक जो काफ़ी ज़्यादा चल रहा होता है जहन में, कहीं ना कहीं कोई ना कोई ऐसी बात चल रही होती है, कोई सवाल चल रहा होता है, टॉपिक वहाँ से लेके आना है। स्पेसिफिकली इसके लिए कुछ ऐसा डिज़ाइन नहीं करना, कुछ ऐसा डिफाइन नहीं करना कि यार चैट जीपीटी से हम पूछ लें कि यार आज का क्या टॉपिक होना चाहिए। अपने आप से, अपने अंदर से, तुम इतनी तेवरी ऐसे डाल के, घूरियां डाल के क्यों मुझे देख रहे हो, क्या वजह?
1: प्यार,
0: अभी मैं थोड़ा सा सोफिस्टिकेटेड, प्यार हो के दोबारा कहना,
1: प्यार हो गया,
2: अभी आगे होगा उसके लिए मैं
0: दरवाजा खोलो मेरी हिफाजत में अब्दुल रहमान मेरे साथ ही पीछे खड़ा है,
3: सर यहाँ जितने अपकमिंग आर्टिस्ट बैठे हुए हैं सबको आपसे प्यार है,
0: अरे
3: यकीन
0: करें, आई लव यू सो मच, थैंक यू
4: सर। आपका बात करने का जो अंदाज है उसके लिए उसके हर कोई ही दीवाना है, हम भी आपका तरीका सीख रहे हैं
0: बिल्कुल,
4: और शायद वो हम सीख तो ना पाए कभी, लेकिन हम एडमायर जरूर कर रहे हैं।
0: मैं तुम्हें एक बात बताऊं, तुम्हारा अपना खूबसूरत तरीका है, उसका अपना बहुत अच्छा लहजा है, इसका बहुत अपना खूबसूरत लहजा है। वो मेरा भाई जो है, जितने भी यहाँ पे शहीर है, सारे जितने भी हैं, इनका अपना लहजा है, इसी वजह से तो आप लोग यहाँ पे मौजूद है। आपको मेरा तरीका नहीं सीखना, हाँ कुछ सीखना है,
4: कुछ चीजें
0: तो जिस तरह से मैं कर रहा हूँ या जिस तरीके से प्रोग्राम को आगे लेके जाया जा सकता है, ये कुछ कुछ चीजें, रॉकेट साइंस नहीं कोई इतनी बड़ी, आम सी चीजें ये सीख जाता है, आपके अपने अंदर बहुत कुछ है। सो इसलिए मैं आज ये चाह रहा हूँ, एक मैं अभी ट्रैक प्ले करूंगा पहले, ठीक है ना अहमद बिलाल और सारे जितने भी लोग मौजूद
1: हैं, सर
0: एक ट्रैक प्ले करूंगा, उसमें आपने ना ढूंढना है कि यार मेरा टॉपिक क्या है, मेरे दिल में क्या ख्याल है।
3: टॉपिक मिल गया है,
0: अच्छा तुम्हें मिल गया, चलो ठीक है इसको भी रखो। शहीर तू लग रहे हैं ना चैट जीपीटी
4: मजाक सर,
0: तुम्हारे साथ में कुछ अलग ही है,
4: अलग ही से आपसे हमारी इंटरेक्शन इतनी ज्यादा तो नहीं हुई,
0: हाँ नहीं,
4: लेकिन हम सब यही डिस्कस कर रहे थे अभी साइड बाहर जब हम बात कर रहे थे वैसे ही, तो हम यही बात कर रहे थे कि आपका जो अंदाज है वो थोड़ा सा मिड नाइट टॉक्स लगती है,
0: हाँ वही
4: से दो वाला जो एक है ना थीम, बड़ा अच्छा फिट होते बैठते हैं यहाँ पर, तो बहुत
0: स्मूथ है जरा थोड़ा सा। मैं मेरा दरअसल मिजाज जो है ना वो डिफरेंट है,
4: डिफरेंट है,
0: मतलब कभी मैं बहुत चंचल मिजाज भी हूँ, लेकिन कभी कभी मेरा ये अंदाज जो है ये मुझे लगता है ज्यादा ये हावी है मेरे ऊपर,
4: और ये इस वक्त ना हर एक पे हावी हो जाता है, इसलिए जो सामीन है वो भी आपके साथ बहुत रिलेट करते हैं।
0: ऐसे ही है, बिल्कुल ऐसे ही। लेकिन थैंक यू सो मच यार, इतनी तारीफें वैसे मैं सुनने का बिल्कुल आदी नहीं, बाय गॉड
3: सर ये दिल से निकल
0: रहा है, लेकिन
3: लेकिन
0: आप लोग इतनी मोहब्बत से नवाज रहे हैं वो मुझे मुझे बहुत अच्छा लग रहा है, थैंक यू सो मच।
3: बातों में वो जो क्रिएटिव बात बनाते हो ना हंसाने के लिए, जैसे क्लास में टीचर करता था कभी बच्चों को एकदम से अट्रैक्ट करने के लिए कोई मजाकिया बात करते हैं, और हाँ
0: इतना ज्यादा अगर आप लेक्चरबाजी करेंगे ना, अगर आप बहुत ज्यादा मतलब सीरियस कर देंगे चीजों को, तो फिर ना वो उनका इंटरेस्ट नहीं, इंटरेस्ट नहीं रहेगा। बीच में अगर हल्का सा मतलब कि घुमा के बिल्ली कंच मारी होंगी है, इस तरह थोड़ा सा मतलब कि मतलब गर्म दूध ना कसम खादी होंगी है, अब्दुलरहमान टेंशन नहीं लेनी है, थोड़ी देर बाद समझ में आता है, अच्छा घर जाके बाद में याद आता है कि कुछ ऐसा कहा था। तो ये साथ ये चीजें चलती रहती है ना, थोड़ा सा इंटरेस्ट बीच में वो बना रहता है कि यार नहीं मजा भी आ रहा है, हंसी भी चल रही है, लेकिन कुछ चीजें इसी दरमियान में इंसान सीख भी जाता है। एक ट्रैक प्ले करूंगा, एक बार दोबारा अपने अंदर झांकना है, और उसके बाद एक एक टॉपिक देना है, मुझे बताना है कि किस पे हमने बात करनी
1: है। यस सर, चल दिल मेरे चला दें,
0: चल दिल मेरे वो पहले बताना था ना मुझे, अब मुझे पहले लिखना है फिर उसके बाद चलाना है, चल दिल मेरे रावी वाला चलाते हैं, दिल कर रहा है
1: दिल मेरे
0: तू चल